0: debated in discussions on important bills, including the Registration of Births and Deaths Amendment Bill 2026 and the Bankers' Books Evidence Bill 2026, which were passed successfully in the Houses. The National Democratic Alliance Parliamentary Party's weekly strategy meeting, known as Mangal Milan, was held at Parliament House today. Prime Minister Narendra Modi, Union Home Minister Amit Shah, Defence Minister Rajnath Singh, External Affairs Minister Dr. S. Jaishankar and other leaders were present at the meeting. MPs from Trinamool's breakaway faction, the newly formed Nationalist Citizens Party of India, also attended the alliance meeting. Tamil Nadu opposition leader Udayanidhi Stalin was taken into police custody for questioning over a controversial remark. The development follows Udayanidhi's controversial speech at a DMK farmers' protest yesterday concerning the Kaveri water dispute. The case was based on the complaint given by a woman in Thanjavur that his speech contained indecent words against women. Several protesting DMK workers were arrested from Udayanidhi's house in Nilankarai. The India Meteorological Department, IMD, has forecast extremely heavy rainfall today over parts of Assam, Meghalaya, Sub-Himalayan, West Bengal and Sikkim. The weather system is likely to impact several districts of Assam. The IMD has also issued a yellow warning for most districts of Nagaland bordering Assam, which could impact Charaideo, Sivasagar, Jorhat and Golaghat districts. According to the Met Department, parts of Delhi, Haryana, Chandigarh, Jammu and Kashmir, Kerala, Mahi, Himachal Pradesh, Odisha and Uttar Pradesh are also likely to receive moderate to heavy rainfall during the day. In Kerala, an orange alert of heavy rainfall has been declared in 12 or 14 districts for today. In badminton, Korea Masters, India's Tushar Suvir has been knocked out of the tournament after losing his qualifying match against Japan's Shogo Ogawa today. In women's doubles, Priya Konjanbang and Shruti Mishra, and in the men's doubles, Krishna Prasad Garaga and Prithvi Krishnamurti Roy will be in action today. Benchmark domestic equity indices were trading on a negative note during the afternoon session today. The Sensex dipped 239 points to 78,400, while the Nifty slipped 281 points to 24,493 when reports last came in. And with that, we end this news bulletin.
1: علاقائی خبروں کے ساتھ میں عامر حسین صدیقی. اتر پردیش قانون ساز اسمبلی کے مانسون اجلاس کا آج دوسرا دن ہے. آج یوگی حکومت مالی سال 2026-27 کا ضمنی بجٹ ایوان میں پیش کرے گی. اپوزیشن اسمبلی انتخابات سے قبل اس آخری مانسون اجلاس میں حکومت کو گھیرنے کے لیے پوری طرح تیار ہے. اس سے پہلے آج صبح وزیر اعلی یوگی آدتیہ ناتھ کی موجودگی میں ان کی رہائش گاہ پر کابینہ کی ایک میٹنگ ہوئی جس میں نائب وزیر اعلی کیشو پرساد موریہ اور دیگر وزراء نے شرکت کی. اس میٹنگ میں ریاست کی خوشحالی اور عوامی بہبود سے متعلق مختلف اہم موضوعات پر وسیع تبادلہ خیال کیا گیا. بھارت کی سربراہی میں برکس ممالک کے قومی شماریاتی دفاتر این ایس او کے سربراہان کی دو روزہ میٹنگ آج بھی لکھنؤ میں جاری ہے. کل سے شروع ہوئی اس میٹنگ میں 350 سے زائد مندوبین بشمول برکس کے رکن ممالک کے قومی شماریات کے سربراہان، پالیسی ساز، ماہر تعلیم، تھنک ٹینکس، سول سوسائٹی کی تنظیمیں اور تکنیکی ماہرین شرکت کر رہے ہیں. اجلاس کا بنیادی مقصد رکن ممالک کے درمیان معیار کے اعداد و شمار، ڈیٹا کی جدت اور تعاون کو مضبوط بنانا ہے. سپریم کورٹ نے کہا ہے کہ دلی اور دیگر ریاستی حکومتوں میں طلبہ کے پیپر لیک احتجاج کے دوران پولیس کارروائی سے متعلق مقدمات میں درج ایف آئی آر کو واپس لینے یا بند کرنے کا طریقہ اپنا سکتی ہے.
2: मुख्य न्यायाधीश सूर्यकांत की अध्यक्षता वाली तीन सदस्यीय पीठ ने स्पष्ट किया कि 28 जुलाई के आदेश में गंभीर अपराधों में शामिल आरोपियों पर ही कार्रवाई की बात कही गई थी. केंद्र सरकार की ओर से सॉलिसिटर जनरल तुषार मेहता ने कहा कि छात्रों के खिलाफ मामलों को वापस लेने की सरकार की मंशा बरकरार है, लेकिन कानूनी प्रक्रिया के अंतर्गत FIR बंद करने के लिए उचित कदम उठाने होंगे. सर्वोच्च न्यायालय ने कहा कि न्यायालय पैलेट गन के इस्तेमाल को लेकर दिशा निर्देश तय करने पर विचार कर रहा है. मामले की अगली सुनवाई 18 अगस्त को होगी. समाचार कक्ष से अतहर सईद.
1: लोकसभा ने कल सुप्रीम कोर्ट के जजों की तादाद 33 से बढ़ाकर 37 करने का बिल पास कर दिया. वजीर कानून और इंसाफ अर्जुन राम मेघवाल ने सुप्रीम कोर्ट में जजों की तादाद तरमीमी बिल 2026 मुतारिफ कराया. उन्होंने कहा कि यह बिल अदालती इस्लाहात के जारी अमल में अहम तब्दीली लाएगा.